0: power popping out of Philadelphia is a band called Hurry. I am following them. Yes, I am.
1: Radio 3.
2: This is Saptahik Sandesh, the Nepalese language radio program in Hong Kong.
3: Nepali Bhashama Samachar. अन्तर्वार्ता सरकारी सेवाहरूबारे जानकारी तथा चर्चित नेपाली गीत संगीतहरू लिएर हङकङको एकमात्र नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश हरेक आइतबार सात पाँच बजेबाट आठ बजेसम्म आरटीएचकेको रेडियो 3 मा सुन्न नभुल्नुहोस्। साप्ताहिक सन्देश

0: नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देशमा सम्पूर्ण श्रोता साथीहरूलाई हार्दिक स्वागत, नमस्कार।
1: यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र आजको साँझमा पनि हामी सधैँको साँझमा जस्तै उपस्थित भएका छौँ र हामीले आजको कार्यक्रमलाई दुई चरणमा विभाजन गरेका छौँ र आजको कार्यक्रमको पहिलो चरणको कार्यक्रममा हामीले कुराकानी राख्नेछौँ र कुराकानीमा विशेष गरी अब हङकङमा समर भ्याकेसन सकिसकेको छ र सेप्टेम्बर 1 चाहिँ नयाँ एकाडेमिक इयर सुरु हुने हुन गइरहेको छ र यो एकाडेमिक इयर सुरु हुनुभन्दा पहिले अथवा यो इयरमा चाहिँ प्यारेन्ट्सले र स्टुडेन्ट्सहरूले चाहिँ कसरी आफ्नो तयारी गर्न सक्छन् भन्ने बारेमा चाहिँ हामीले आज कुराकानी गर्नेछौँ र दोस्रो चरणको कार्यक्रममा हामीले तपाईँहरूलाई नै मनपर्ने मिठा मिठा गीत सङ्गीतहरू राख्नेछौँ र त केही जानकारीहरू पनि राखेर आजको एक घन्टा हामी तपाईँहरूको माझमा रहनेछौँ र अब नै हामी लाग्न चाहन्छौँ यस रेडियो कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ। श्रोता साथीहरू, हामी लागिसकेका छौँ यस रेडियो कार्यक्रमको पहिलो चरणको कार्यक्रमतर्फ र हामीले सुरुमै भनिसकेका छौँ कुराकानी गर्नेछौँ भनेर र कुराकानी चाहिँ विशेष गरी यहाँको एकाडेमिक इयर सुरु हुन लागिसकेको छ 2026-2027 र यसको बारेमा चाहिँ हामी कुराकानी गर्न गइरहेका छौँ र हाम्रो डाक्टर छुरा सर पनि यहीँ हुनुहुन्छ र विशेष गरी उहाँको कुराकानी हामीले सुन्नेछौँ र यो समर भ्याकेसन पनि अब सकिन लागिसक्यो होइन। अब प्यारेन्ट्स अनि स्टुडेन्ट्सहरूले चाहिँ अब नयाँ एकाडेमिक इयरको चाहिँ कसरी सुरुवात गर्न सक्छन्, कसरी आफूलाई तयार पार्न सक्छन्, यसको बारेमा केही भनिदिनु।
0: थ्याङ्क यू अनि सम्पूर्ण श्रोता साथीहरूलाई नमस्कार, स्वागत छ रेडियो कार्यक्रममा। आज हामी दुवैजना रेडियो कार्यक्रममा कुराकानी गर्नेछौँ, डाक्टर टिकाजीले भनिसक्नु भएको छ र यो एकाडेमिक इयर अब सुरु हुन लागिरहेको छ, अब दुई चार दिन मात्रै बाँकी छ। अब के अरे सेप्टेम्बर 1 नयाँ चाहिँ शैक्षिक वर्ष सुरु हुन्छ हङकङमा पनि होइन। यो के छ भने अब विद्यार्थीहरूले तयारी कसरी गर्ने, प्यारेन्टले कसरी तयारी गर्ने होइन, स्कुलहरूले त तयारी गरि नै रहेका छन् होइन। अब अर्को हप्तादेखि अब प्रायः प्रायः स्कुलहरूको चाहिँ टिचरहरू स्टाफहरू चाहिँ मिटिङमा सुरु गर्छन् उनीहरूले। तर अब प्यारेन्ट विशेष गरेर नेपाली हाम्रो रेडियो कार्यक्रम नेपालीका कार्यक्रम भएको हुनाले नेपाली प्यारेन्टले कसरी तयारी गर्ने भन्ने विषय चाहिँ एउटा रहेको छ र त्यसपछि फेरि स्टुडेन्टहरू पनि अब के छ भने अब कतिपय विद्यार्थीहरू चाहिँ त्यहाँ प्राइमेरीमा जाँदैछन्, कतिपय विद्यार्थीहरू चाहिँ सेकेन्डरीमा जाँदैछन्, कतिपय विद्यार्थी किन्डर गार्डनमा, अनि कतिपय विद्यार्थी फेरि विश्वविद्यालयमा कलेजमा जाँदैछन् होइन। त उनीहरूको तयारीको चाहिँ अब स्वरूप नेचर फरक फरक हुन्छ। विशेष गरिकन अब नयाँ किन्डर गार्डनबाट चाहिँ प्राइमेरी 1 जाने प्यारेन्टहरूलाई चाहिँ अलिकति नयाँ हुनसक्छ प्राइमेरी 1 चालचलन, उनीहरूले चाहिँ गर्ने प्रक्रियाहरू नयाँ हुन्छन् होइन। प्राइमेरी 1 जाने विद्यार्थीहरूलाई र प्रायः प्रायः सबै नयाँ विद्यार्थीहरूलाई चाहिँ नयाँ क्लासमा जाँदाखेरि चाहिँ सेप्टेम्बरको 1 1-2-3-4 चाहिँ 3-4 चाहिँ उनीहरूलाई चाहिँ त्यो प्यारेन्टको लेटरहरू थुप्रै प्यारेन्टको लेटर हुन्छ, हेल्थ सम्बन्धी चिठीहरू हुन्छ, त्यसपछि अब स्पोर्ट्स सम्बन्धी हुन्छ, त्यसपछि एक्सर्साइज बुकहरू के किन्नुपर्ने भन्ने हुन्छ होइन। अब कतिपय प्यारेन्टहरूले चाहिँ फी तिर्नुपर्ने विद्यालयमा भर्ना गर्नुहुन्छ होइन, उहाँहरूको लागि चाहिँ अब फी कति हुन्छ भन्ने हुन्छ होइन। अनि त्यसपछि त्यो मात्रै नभइकन अब एमटिआरको सब्सिडीको विद्यार्थीहरूको लागि चाहिँ त्यो डिस्काउन्टको चाहिँ त्यो फर्म भर्नुपर्ने हुन्छ। त्यसपछि अब कतिपय प्यारेन्टहरूले अब टेक्स्ट बुकहरू किन्न सक्दैनन् होइन, किन्न नसक्नेहरूको लागि चाहिँ गभर्मेन्टको सब्सिडी पाइन्छ, त्यसको पनि फारम हुन्छ। कतिपय प्यारेन्टहरूले चाहिँ अब ट्राभल सब्सिडी खोज्न एक्स्ट्रा चाहन सक्छन् होइन, त्यसको लागि पनि फर्म हुन्छ होइन। यो अनेक खालको फर्महरू र चिठी पत्रहरू चाहिँ एकदम धेरै पाइलका पाइल चाहिँ 1 सेप्टेम्बरको 1 चाहिँ स्कुलले पठाउँछ प्यारेन्टहरू।

0: एक एक गरेर एकदम ध्यान दिएर भरेर पठाउनुपर्छ होइन. कतिपय प्यारेन्ट कतिपय नानीहरू अब स्पेसल निड को वाला हुन्छन्, उनीहरूको स्वास्थ्य अब उनीहरूले चाहिँ जस्तो भए जस्तै स्पोर्ट्समा चाहिँ उनीहरूले भाग लिन सक्दैनन् होइन. यदि त्यस्तो भने चाहिँ त्यहाँ चाहिँ कुन प्रकारको समस्या हो होइन, त्यो कुरा कम्युनिकेसन गर्नुपर्छ स्कुलसँग. त्यो फर्ममै हामीले भर्नु पाइन्छ होइन, कुन कुन चाहिँ अब समस्या छ, हेल्थ समस्या छ भनेर होइन. त्यो एउटा तयारीको कुरा भयो.
1: अब अलिकति सुन्न चाहे, जस्तो एसियन स्टुडेन्ट्सहरू हुन्छ नि, उनीहरूलाई चाहिँ उनीहरूको प्यारेन्ट्सलाई इनकेस थाहा छैन भने चाहिँ कसरी आइडेन्टिफाई गर्ने?
0: अनि त्यो पनि अर्को कुरा, अब यो एकदम राम्रो प्रश्न गर्नुभयो होइन. एकदम धेरै नेपाली नानीहरूको मैले चाहिँ मेरो चाहिँ अब्जर्भेसनमा मैले के देख्छु भन्दाखेरि, नानीहरूको स्थिति हेर्दाखेरि उनीहरू एसियन जस्तो देखिन्छन् होइन, तर उनीहरूसँग सर्टिफिकेट हुँदैन. अब यो सर्टिफिकेट नहुने हुनाले चाहिँ उनीहरूलाई चाहिँ एसियनमा राख्दैन. एसियनमा नराख्ने बित्तिकै उनीहरू एडभान्टेजमा हुन्छन् क्या. त्यो अब नेपालीहरूलाई चाहिँ नेपालीहरूको चलन के छ भन्दाखेरि, नानीहरू मेरो नानी एकदम फिट एन्ड फाइन छ भन्ने देखाउनु पर्ने बढी हुनसक्छ होइन. कतिपय त्यस्तो पुरानो एउटा चाहिँ मेन्टालिटीबाट आएको छन् सोसाइटीबाट होइन. त्यो सोसाइटीको चाहिँ मेन्टालिटी के हो भन्दाखेरि, कसैले पनि आफ्नो नानीलाई चाहिँ अब अलिकति विक छ भन्ने देखाउन चाहँदैन नि त. त्यसो भएको हुनाले कतिपय प्यारेन्टहरूले चाहिँ मलाई लाग्छ त्यो एसेसमेन्ट गराइरहेको हुँदैन. त्यो विषयमा चाहिँ एकदम प्यारेन्टहरूले चाहिँ ध्यान दिनुपर्छ. जस्तो नानी अब एकदम चुप लाएर बस्न सक्दैन, चञ्चलै छ, हिँडिघिँडै गर्छ, बोलेको बोलै गर्छ, ध्यान दिएर सुन्दैन भने चाहिँ त्यो डेफिनेटली त्यो एसियनको क्याटेगोरीमा पर्छ. त्यो चाहिँ जाँच गराउनुपर्छ, स्कुलसँग कुराकानी गर्ने होइन. स्कुललाई पनि भन्नुपर्छ कि प्यारेन्टले मेरो नानीलाई जाँच गराइदियो भनेर. अनि इडिबीले चाहिँ सोसियल त्यो साइकोलोजिस्टलाई चाहिँ लगाएर जाँच गरिदिन्छ, अनि डायग्नोस गरिदिन्छ. डायग्नोस गरिसकेपछि यदि त्यस्तो देखियो भने उनीहरूले एउटा चिठी दिन्छ. त्यो चिठी दियो भने चाहिँ त्यो एकदम राम्रो हो क्या. त्यो चाहिँ चिठी दिने बित्तिकै उनीहरूलाई स्पेसल खालको चाहिँ एरेन्जमेन्ट हुन्छ. इक्जाममा त्यही खालको एरेन्जमेन्ट हुन्छ. वर्कसिटहरू त्यस्तै प्रकारको दिनुपर्छ स्कुलले होइन. अनि अब उनीहरूलाई चाहिँ अब केही समस्या भयो भने पनि स्कुलले अब त्यो उनीहरूलाई त्यही ढङ्गले ट्रिटमेन्ट गर्नुपर्छ होइन. त्यस कारणले गर्दाखेरि प्यारेन्टहरूले चाहिँ सकेसम्म आफ्नो नानीहरू चाहिँ यदि स्पेसल खालको चाहिँ व्यवहार छ नि त, नर्मल छैन नि, अब उसले ध्यान दिएर सुन्दैन. कतिपय नानीहरूले एकदम चाहिँ ध्यान दिएरै सुन्दैनन् कि, उनीहरूले कुरा बुझ्दैनन् कतिपयले होइन. अब कतिपयले चाहिँ देख्न सक्दैनन् टाढा टाढा, कतिपयले लेख्न जान्दैनन् होइन. अब पी लेख्ने ठाउँमा उनीहरूले डी लेखिरहेको हुन्छन् होइन, बी लेख्ने ठाउँमा बी लेखिरहेको हुन्छन् होइन, लेखिरहेको हुन्छन् होइन. त्यस कारणले त्यो पनि एउटा अर्को चाहिँ एसियनको समस्या हो, त्यो डिस्लेक्सिया भन्छ त्यसलाई होइन. अनि कतिपय नानीहरू फेरि के हुन्छ भने, एउटा चाहिँ डिस्लेक्सिया यो स्पेसल निडको हुन्छ, तर त्यसलाई मात्रै स्पेसल निड भन्दैन क्या. फेरि कतिपय फेरि गिफ्टेड हुन्छन् होइन, उनीहरू यस्तो हुन्छ नि, उनीहरूलाई चाहिँ अब त्यो चाहिँ कतिपय म्याथको कुराहरू छ नि एकदम अगाडि नै थाहा भइसकेको हुन्छ. कतिपय नानीहरू पनि भाषामा एकदम राम्रो हुन्छन् होइन. त्यस्तो छ भने उनीहरूलाई चाहिँ सकेसम्म स्कुलसँग कुराकानी गरेर, मेरो नानी यस्तो छ, उसलाई चाहिँ जाँच गरिपाउँ भनेपछि. हङकङमा के छ भन्दाखेरि, यतातिर चाहिँ यो विक स्टुडेन्टहरू स्पेसल निडको कारणले चाहिँ पढ्न नसक्नेहरू, राम्रोसँग चाहिँ अब स्टेबल भएर बस्न नसक्नेहरू होइन, देखि लिएर चाहिँ अब त्यो के अरे लेख्न नजान्नेहरू हुन्छ नि, तिनीहरूलाई चाहिँ त्यही ढङ्गको चाहिँ अब सर्टिफिकेट आउँछ, त्यही ढङ्गको चाहिँ विशेष खालको चाहिँ व्यवस्था गर्छ सरकारले. फेरि कतिपयलाई के हुन्छ भन्दाखेरि गिफ्टेड हुन्छन् फेरि कति है.
1: कतिपय गिफ्टेड एजुकेसन
0: गिफ्टेड एजुकेसन भनेको चाहिँ के हो भन्दाखेरि, एकदम चाहिँ हुन्छ नि विशेष प्रकारको चाहिँ क्षमता भएको के होइन. कतिपय भाषामा असाध्यै राम्रो हुन्छ, कतिपय म्याथमा राम्रो हुन्छ, कतिपय चाहिँ साइन्समा राम्रो हुन्छ, ड्रइङमा राम्रो हुन्छ, म्युजिकमा राम्रो हुन्छ कतिपय होइन. कतिपयको चाहिँ अब कस्तो हुन्छ नि, अब जस्तो अब सानै उमेरमा छ नि, अब मैले कति मान्छे देखाएको छु, मान्छेहरूले चाहिँ त्यो म्युजिकको त्यो ऊ अनुसार टोन अनुसार के हुन्छ नि, जस्तो अब म्युजिकमा चाहिँ क्याटेगोरी हुन्छ नि एबिसिडिजी होइन भन्ने, अनि अप्स एन्ड डाउन छ नि, त्यहीमा आफ्नो स्वर मिलाउनै सक्दैन कि है, एडल्टहरूले पनि सक्दैन. तर कतिपय नानी यस्तो हुन्छ नि, सानै उमेरदेखि त्यो ठक ठक ठक त्यहीमा म्याचिङ गरिदिन्छ कि उनीहरूले स्वर. त्यो चाहिँ एक्सेप्सनल खालको उनीहरूको चाहिँ त्यो ट्यालेन्ट हो कि. त्यो गिफ्टेड भनेको एकदम धेरै ट्यालेन्टेड भएको हो कि सर्टेन एरियामा है. कतिपय चाहिँ के हुन्छ, कोही कोही मान्छेहरू चाहिँ अब ठुलै हुनसँग पनि राम्रोसँग नाच्न आउँदैन, स्टेपहरू चल्न आउँदैन, हात चाल्न आउँदैन, बडी मुभ गर्न आउँदैन, तर कोही नानीहरू सानैदेखि एकदम राम्रोसँग लचक मिलाएर त्यो म्युजिकको त्यो हुन्छ नि धुनसँग नाच्ने खालको हुन्छ. त्यो पनि एक्सेप्सनल गिफ्टेड स्टुडेन्ट हो क्या तिनीहरू होइन. त्यस कारणले कोही नानीहरू चाहिँ आर्टमा गिफ्टेड हुन्छन्, कोही नानीहरू म्युजिकमा गिफ्टेड हुन्छन्, कोही नानीहरू म्याथमा हुन्छन्, नम्बरमा हुन्छन्, कोही नानीहरू चाहिँ भाषामा हुन्छन्, ल्याङ्ग्वेजमा हुन्छन् होइन. त्यस कारणले त्यस्तो छ भने पनि त्यो कुरा चाहिँ स्कुलसँग कम्युनिकेसन गर्नुपर्छ प्यारेन्टले है. त्यो हाम्रो नेपालीहरूले चाहिँ अहिले चाहिँ यो गिफ्टेडनेसको बारेमा चाहिँ सायद धेरै थाहा छैन होला होइन. तपाईँहरूलाई यो गिफ्टेडनेसको बारेमा धेरै जानकारी चाहियो भने त अलि धेरै नै चाहिँ अब मैले समय लिएर बोल्नुपर्छ होइन. आजलाई यति मात्रै भने.

0: र मलाई अलिकति फेरि के सोध्न मन लाग्यो भने, इनकेस अब कोही प्यारेन्ट्सहरू हुनुहुन्छ होइन, उहाँहरूको बच्चा चाहिँ एसियन खालको हुनुहुन्छ, तर उहाँहरूलाई चाहिँ अब मेरो बच्चा एसियन हो भनेर भन्न चाहिँ अलिकति गाह्रो भयो, लुकायो भनौँ होइन,
1: त्यसको
0: कन्सिक्वेन्सेस र इम्प्याक्ट के हुन्छ?
1: त्यसको यस्तो अब कन्सिक्वेन्स के हुन्छ भन्दाखेरि, नानीलाई गाह्रो हुन्छ नि, नानीलाई गाह्रो हुन्छ, किनकि नर्मल स्टुडेन्टसँग होइन, नर्मल स्टुडेन्टसँग ऊ कम्पिटिसन गर्नु पऱ्यो नि त होइन. जस्तो अब के हुन्छ, म अब एउटा टिचर भएको हुनाले हाम्रो चाहिँ अब एउटा विशेष प्रकारको हाम्रो व्यवस्था म भनिदिन्छु. जस्तो परीक्षामा एसियन भनेर चाहिँ कुनै विद्यार्थीलाई अलरेडी चाहिँ सर्टिफाइड भएको छ नि, उसको कागज स्कुलमा बुझाएको छ, ऊ एसियन भनेर चाहिँ त्यहाँ चाहिँ उनीहरूलाई चाहिँ क्याटेगोरीमा ग्रुपमा राखेको छ भने, उनीहरूलाई इक्जाममा चाहिँ अरू स्टुडेन्टले भन्दा चाहिँ 15 मिनट आधी घन्टा बढी समय दिन्छ, समयमा समय पनि धेरै दिने भयो परीक्षामा, उनीहरूको रुमै छुट्टै हुन्छ है. अनि अर्को कुरा के हुन्छ, जस्तो अब भाषाको कुरा, इङ्ग्लिसमा हामी चाहिँ के गर्छौँ, इङ्ग्लिसमा हामी त ग्रामर हेर्छौँ, भाषा हो नि त त्यो त, तर त्यो विद्यार्थीहरूको ग्रामरको अनुसार चाहिँ रङ ग्रामर छ भने हामीले उनीहरूलाई
0: उनीहरूलाई
1: चाहिँ कन्सिडर गर्नुपर्छ क्या त्यहाँ होइन. यस्तो लगायतको त्यहाँ थुप्रै छ. अनि उनीहरूलाई कतिपय विद्यार्थी के हुन्छ, जस्तो अब अलिक ठुलो अक्षरवाला प्रिन्ट गरेर दिनुपर्छ कतिपयलाई. अनि परीक्षामा कतिपयलाई के हुन्छ भने, क्वेसन पनि सजिलो हुन्छ होइन, जस्तो स्पेलिङ जस्तो मान्नुहोस् अब क्याटेगोरी लेख्नु पऱ्यो भने चाहिँ एसियन टाइपको स्टुडेन्ट छ भने हामीले चाहिँ अगाडिको सी लेखिदिनु पऱ्यो, बिचमा चाहिँ एटी होइन त्यो ब्ल्याङ्क छाडिदिनु पऱ्यो, फेरि ओ लेखिदिनु पऱ्यो, अनि वाई लेखिदिनु पऱ्यो, अनि उनीहरूले त्यो आधारमा उनीहरूले आन्सर दिन पाउँछ स्पेसल निडवालाहरूलाई. त्यस कारण उनीहरूलाई चाहिँ त्यो वर्कसिट पनि सजिलो बनाएको हुन्छ, एक्जाम पेपर पनि सजिलो बनाएको हुन्छ, उनीहरूको लागि चाहिँ समय एक्स्ट्रा दिएको हुन्छ, र उनीहरूले मिस्टेक गर्यो भने उनीहरूको चाहिँ कतिपय मिस्टेकमा चाहिँ हामीले नम्बर काट्न पाइन्न होइन, उनीहरूलाई त्यो बेनिफिट छ क्या त्यहाँ. त्यस कारणले प्यारेन्टहरूले यो देखाउनुपर्छ होइन, यो देखायो भने अनि बल्ल चाहिँ के हुन्छ, स्कुलले त्यो अनुसार चाहिँ ट्रिट गर्छ होइन. जसले चाहिँ त्यो आफ्नो नानीहरूको यो सबै कुरा समस्याहरू चाहिँ लुगा राख्छन् नि, उनीहरूलाई चाहिँ के हुन्छ भन्दाखेरि, नर्मल स्टुडेन्टहरू चाहिँ गएर एसियन एसियन स्टुडेन्टहरू गएर नर्मलसँग कम्पिटिसन गर्नुपर्छ होइन. उनीहरूले अब शान्तिले मिस्टेक गरे नि गाली खाइदिन्छन् होइन, कतिपय त मेन्टली विक हुन्छन् नि होइन, उनीहरूको कतिको मेन्टल हेल्थको समस्या हुन्छ.
0: मैले यही जोड्न लाग्थेँ कि, किनभने भर्खर मात्रै एउटा रिसेन्ट इन्सिडेन्ट भएको छ नि, जुन युकेको क्याम्ब्रिज युनिभर्सिटीको प्रोफेसर होइन, जो चाहिँ ब्ल्याक यङ प्रोफेसर भनेर कलिएको प्रोफेसर होइन, उनको नाम चाहिँ जेसन आर्दे भन्ने थियो क्या होइन. अनि उनले चाहिँ जम्मा 11 वर्ष पछि मात्रै बोल्न सकेको अरे, अनि 19 वर्ष पछि मात्रै लेख्न पढ्न जानेको अरे क्या. अनि उनी चाहिँ 37 इयर्समा चाहिँ प्रोफेसर, फुल प्रोफेसर क्या क्याम्ब्रिज युनिभर्सिटीमा.
1: तर अहिले
0: त्यही त, अनि फेरि त्यो त्यसको जस्तो मेन्टल हेल्थको कुरा आयो नि, अनि अहिले चाहिँ अब उनले आफूलाई सुसाइड गरिसके, उनले सुसाइड गरिसके
1: होइन,
0: यो जस्ट 41 इयर्स होइन. अनि यस्तो खालको गिफ्टेड एजुकेसन अनि एसियन स्टुडेन्ट्सहरूमा यो सुसाइड गर्ने लाइकली पनि धेरै हुन्छ भनेर स्टडीहरूले पनि
1: त्यसलाई चाहिँ गिफ्टेडनेसको हाम्रो एजुकेसनको भाषामा भन्दाखेरि हामीले चाहिँ 2E भनेर भन्छौँ, एकदम सर्ट फर्ममा 2E भनेको चाहिँ ट्वाइस एक्सेप्सनल भनेको के हो त भन्दाखेरि, एकातिर गिफ्टेड छ तर फेरि अर्कोतिर उसको समस्या छ क्या, या त उसको डिसलेक्सियाको समस्या छ होइन, या त उसको चाहिँ अब रिडिङको समस्या छ, या त उसको मेन्टल हेल्थको समस्या छ होइन. त्यो एकातिर ऊ चाहिँ गिफ्टेड छ तर एट द सेम टाइम हि ह्याज एनदर विकनेस.
0: यस्तो एक्जाम्पलको लागि चाहिँ जेसन आर्टे भन्ने प्रोफेसर,
1: त्यस्तै ऊ चाहिँ मेन्टल्ली चाहिँ त्यो मान्छे के हो त भन्दाखेरि, मेन्टल हेल्थ चाहिँ उसको एकदम विक भएको मान्छे हो,
0: बुझ्दाखेरि
1: सेन्सिटिभ एकदम, सानो कुराले कोही कोही मान्छेलाई के हुन्छ, एकदम गाली गर्नु उसले वास्तै गर्दैन, कोही कोही मान्छेलाई एउटा वर्ड मात्रै नराम्रो भन्दैनौ, उसले रातभरि दिनभरि तिन चार
0: होइन
1: एक हप्तासम्म सोचेर बसिरहेको हुन्छ क्या उसले, ओके मलाई यस्तो भन्यो, ओके म त यस्तो रहेछु, ओ माई गड भन्ने हुन्छ होइन, उसलाई एकदम डाउन फिल गर्छ. कतिपयले के गर्छ, अहँ मतलब गर्दैन होइन. त्यस कारणले उस मान्छेको इन्डिभिजुअल अनुसार उसको मेन्टल हेल्थको समस्या हुन्छ, कतिपयको चाहिँ विकनेस हुन्छ, अर्को अरू नै प्रकार विकनेस हुन्छ. त्यस कारणले एकदम हामीले चाहिँ यो कुरा चाहिँ डायग्नोसिस गरेन भने त्यसको चाहिँ कन्सिक्वेन्स चाहिँ के हुन्छ भन्दाखेरि विद्यार्थीले भोग्नुपर्छ
0: होइन.
1: बच्चाहरू त इनोसेन्ट छ नि त बिचरा, उनीहरूलाई थाहा छैन नि त, त्यो हेर्ने भनेको त टिचरले हो,
0: त्यो भनेको चाहिँ
1: प्यारेन्टले हो. अनि त्यसपछि उनीहरूको टेस्ट गर्ने भनेको चाहिँ डायग्नोसिस गर्ने भनेको चाहिँ स्पेसल खालको ट्रेनिङ भएको चाहिँ साइकोलोजिस्टले हो होइन. अब त्यो उनीहरूलाई ट्रेनिङ के अरे टेस्ट गरेर उनीहरूको सर्टिफिकेट भएन भने त स्कुलले नि त थाहा हुन्न होइन, किन सर्टिफिकेट छैन नि त. त्यस कारणले गर्दाखेरि त्यसको कन्सिक्वेन्स चाहिँ बच्चाहरूले भोग्छ. यो विषयमा चाहिँ म प्यारेन्टलाई अलिकति

0: अनुरोध गर्न चाहन्छु, यदि तपाईँहरूको बच्चाहरू चाहिँ त्यस्तो प्रकारको चाहिँ स्पेसल निडवाला छ, अलिकति चाहिँ नर्मलभन्दा अलिकति अर्कै खालको व्यवहार गर्छ भने उनीहरूलाई सकेसम्म स्कुलसँग कुराकानी गरेर टेस्ट गराउनु, सर्टिफिकेट चाहिँ हुन्छ दिन्छ होइन, एउटा कुरा त्यो भयो। अनि अर्को कुरा चाहिँ अब धेरै प्यारेन्टहरूको चाहिँ अब यहाँ अहिले त अब नयाँ जेनेरेसन प्यारेन्टहरू आइसके, अलिकति एजुकेटेड पनि छ होइन, तर पुरानो प्यारेन्टहरूले हामीले पहिले पहिला देख्दाखेरि चाहिँ के भन्दा फर्महरू राम्रोसँग नभरिदिने, ठेगाना पनि राम्रोसँग नलेखिदिने, एक्युरेटली त्यो स्पेलिङहरू मिस्टेक गरिदिने, नम्बरहरू फोन नम्बरहरू मिस्टेक गरिदिने गर्दाखेरि त्यसको फेरि अर्को समस्या हुन्छ क्या, त्यहाँ स्कुलले राम्रोसँग कम्युनिकेसन गर्न पाउँदैन होइन, त्यो अर्को समस्या हुन्छ होइन, त्यो विषयमा पनि एकदम ध्यान दिएर राम्रोसँग गरिदिनु होला भन्ने म सुझाव दिन चाहन्छु। अब विद्यार्थीहरूको हकमा चाहिँ मलाई लाग्छ हामी अर्को राउन्डमा फेरि सुझाव दिउँला भन्ने।
1: हजुर, हामीले आज कुराकानी गरिरहेका छौँ र यो विशेष गरी यो नयाँ सेसन, नयाँ एकाडेमिक इयर सुरु हुँदैछ सेप्टेम्बरदेखि, र प्यारेन्ट्सहरूले स्टुडेन्ट्सहरूले चाहिँ अब कसरी आफूलाई प्रिपेयर गर्न सक्छन् भन्ने बारेमा चाहिँ हामी कुराकानी गरिरहेका छौँ। र हामीले यो कुराकानीलाई चाहिँ आजको कार्यक्रमभरि नै राख्नेछौँ किनभने एकदमै जरुरी छ, र हामीले चाहिँ बिचबिचमा चाहिँ तपाईँहरूलाई मनपर्ने गीत सङ्गीतहरू पनि राख्नेछौँ र अन्य जानकारीहरू पनि राख्नेछौँ। र आज भने अब भने हामी लाग्न चाहन्छौँ आजको पहिलो सङ राख्नको लागि, र यो पहिलो सङ चाहिँ हामी राख्न जाँदैछौँ 1974 एडी ब्यान्डबाट गुराँसै फुल्यो भन्ने गीत, र आउनु सुनौ यो मिठो गीत।

0: सिक्किम सरकारको सेन्टर फर हेल्थ प्रोटेक्सनले अत्यन्त गर्मीको समयमा लाग्ने गर्मी सम्बन्धी बिमारहरू जस्तै हिट स्ट्रोक र हिट एक्जसनको बारे विशेष ध्यान दिन यहाँका बासिन्दाहरूलाई सचेत गराउँदछ। सुरक्षित रहनको लागि प्रशस्त पानी पिउनुहोस्, अल्कोहल वा क्याफिन सेवन नगर्नुहोस्, खुल्ला प्रकारको कपडा लगाउनुहोस्, हावा चल्ने अनि एयर कन्डिसन भएका स्थानमा सुरक्षित रूपमा बस्नुहोस्, अत्यन्त बल पर्ने व्यायाम नगर्नुहोस् र बाहिर लामो समयसम्म काम नगर्नुहोस्। बाहिर बिहानमा वा बेलुकातिर काम गर्ने योजना बनाउनुहोस्। बाहिरको वातावरणमा काम गर्ने कामदारहरूले नियमित ब्रेक लिनुपर्छ र रुख वा भवनको छाहारीमा आराम गर्ने गर्नुपर्दछ। बालबच्चाहरू, गर्भवती महिलाहरू, वृद्धहरू र दीर्घ रोगीहरू यस प्रकारको रोगबाट बढी खतरामा हुन्छन्, त्यसैले यिनीहरूको विशेष हेरचाह गर्नुपर्दछ। बच्चाहरूलाई बन्द कोठा या गाडीमा एक्लै नछोड्नुहोस्। जब युभी इन्डेक्स उच्च रहन्छ, प्रत्यक्ष सूर्यको किरणले आफ्नो छालामा पर्नबाट जोगिनु पर्दछ। प्रतिरक्षात्मक उपायहरू जस्तै एसएफपी 30 वा सुभन्दा बढी भएको सनस्क्रिन मलम दल्ने र युभी ब्लकिङ चस्मा लगाउने गर्नुपर्दछ। यदि तपाईँले बिमार भए जस्तो महसुस गर्नुभयो वा चक्कर लाग्ने भयो वा टाउको दुख्यो, वमिट आयो वा कन्फ्युजन भयो भने तुरुन्तै डाक्टरको सल्लाह लिनुहोस्। स्टे अलर्ट, स्टे कुल एन्ड प्रोटेक्ट योरसेल्फ इन हट वेदर। भिजिट csp.gov.hk फर मोर इन्फर्मेसन।
1: श्रोता साथीहरू, हामीले राख्यौँ 1974 एडी ब्यान्डबाट गुराँसै फुल्यो बनेमा भन्ने एकदमै मिठो सङ र यो गीत सुनेर भरपूर मनोरञ्जन लिनुभयो होला भन्ने हामीलाई लागिरहेको छ। र आज हामीले यस्तै यस्तै मिठा मिठा गीतहरू तपाईँहरूका लागि राख्नेछौँ र हाम्रो कुराकानीलाई पनि कन्टिन्यू गर्न चाहन्छौँ। र यो विशेष गरी अब चाहिँ हामीले यो एकाडेमिक इयरमा चाहिँ स्टुडेन्ट्सहरू, विद्यार्थीहरूले चाहिँ कसरी प्रिपेयर गर्न सक्छ आफूले आफूलाई भनेर चाहिँ हामी सुन्न चाहन्छौँ। र हाम्रो चुरा सरले चाहिँ अब स्टुडेन्टहरूसँग एकदमै नजिकबाट उहाँहरूलाई पढाउनुहुन्छ, नजिकबाट चिन्नुहुन्छ, यसैले पनि उहाँको सेयरिङ एकदमै महत्त्वपूर्ण छ जस्तो लाग्छ। यो एकाडेमिक इयरमा चाहिँ स्टुडेन्टहरूले कसरी आफूलाई तयार राख्न सक्छन्?
0: अब स्टुडेन्ट भन्नाले अब बेसिकली सेकेन्डरी र कलेज लेभलको विद्यार्थीहरूको मात्रै कुरा गर्न सकिन्छ होइन, किनकि अब प्राइमेरी वानमा जाने विद्यार्थीहरू त प्रायः अब एकदम सानो हुन्छन्, उनीहरूलाई त प्रायः सबै काम प्यारेन्टले नै गरिदिनुपर्छ होइन। प्राइमेरी 4-5 गएपछि अलिअलि इन्डिपेन्डेन्ट बनाउने प्रयास हुन्छ, तर पनि स्टिल प्राइमेरी 4-5 चाहिँ विद्यार्थीहरू प्रायः जो स्टिल डिपेन्डेन्ट हुन्छन् प्यारेन्टमा र टिचरमा होइन। 6 जाँदाखेरि बल्ल अलिक बढी इन्डिपेन्डेन्ट हुन सिकाइन्छ, र फर्म वानमा गइसकेपछि त प्रायः प्रायः विद्यार्थीहरूलाई चाहिँ अब एकदम चाहिँ स्कुलको त्यो सेकेन्डरी इन्भाइरोमेन्टमा एड्याप्ट हुनुपर्छ होइन। फर्म वानमा जाने विद्यार्थीहरूलाई अझै पनि कतिपय प्यारेन्टहरूले एकदम धेरै चाहिँ अब ऊ गरे जस्तो लाग्छ होइन, ट्याम्पर गरे जस्तो पनि लाग्छ। तर अब म चाहिँ मेरो सुझाव चाहिँ के हुन्छ भने एज अ टिचर होइन, सकेसम्म चाहिँ स्टुडेन्टहरूलाई चाहिँ इन्डिपेन्डेन्ट हुन सिकाउनुपर्छ, उनीहरूलाई होइन बाटोघाटो आफै हिँड्न सिकाउनुपर्छ।

0: यताउता हुन्छ नि सेफ्टीको कुरा आफै हेर्न सिकाउनुपर्छ, अनि त्यसपछि अब खानेकुराहरू पनि आफै म्यानेज गर्न सिकाउनुपर्छ, झोलाहरू आफै म्यानेज गर्न सिकाउनुपर्छ होइन, उनीहरूको अब झोलामा के सामान राख्ने, कति राख्ने, एभ्री डे अब कुन कुन सब्जेक्टको लेसन हुन्छ, अनि कति कुन कुन किताब बोक्ने कुन नबोक्ने होइन, त्यो सबै कुरा चाहिँ प्यारेन्टहरूले चाहिँ सानैदेखि नै उनीहरूलाई चाहिँ बच्चाहरूलाई गाइड गर्नुपर्छ कि। सेकेन्डरी वानमा गएपछि त विशेष गरेर एकदम धेरै गाइड गर्नुपर्छ पहिलो सेमेस्टरमा, र सेकेन्ड सेमेस्टर देखिसकेसम्म उनीहरूलाई आफै गर्न लाउनुपर्छ होइन। अब जहाँसम्म विद्यार्थीहरूले कसरी तयारी गर्ने भन्ने कुरा छ, अब सेकेन्डरी लेभलको विद्यार्थीहरूले म त के सुझाव दिन्छु भने टाइम टेबल बनाउनुपर्छ होइन, टाइम टेबल भनेको एकदमै जरुरी छ, र टाइम टेबल बनाएर चाहिँ घरमा चाहिँ कम्तीमा नै घर फर्किसकेपछि विशेष गरिकन डिफिकल्ट सब्जेक्ट हुन्छ नि कुनै अब हरेक मान्छेको चाहिँ एउटा अब कुनै कुनै डिफिकल्ट सब्जेक्ट हुन्छ होइन, बढी समय चाहिँ डिफिकल्ट सब्जेक्टलाई दिने कि। यहाँ चलन के छ भन्दाखेरि प्रायः विद्यार्थीहरूको अनि प्रायः मान्छेहरूको चलन के हुन्छ भन्दाखेरि सब्जेक्ट गाह्रो भयो नि अनि त्यहाँबाट त्यो सब्जेक्टलाई वास्तै नगर्ने के, त्यो एकदम रङ हो। एजुकेसनल पर्सपेक्टिभबाट हामी के भन्छौँ भने त्यो एकदम चाहिँ गलत स्ट्राटेजी हो त्यो कि। त्यो चाहिँ के हो भन्दाखेरि हामीले चाहिँ जुन सब्जेक्ट डिफिकल्ट छ गाह्रो छ हामी समय त्यहीलाई नै दिनुपर्छ धेरै होइन, त्यसलाई म्यानेज गर्नु पास त गर्नु पऱ्यो नि त होइन, अनि जुन सब्जेक्ट सजिलो छ त्यसलाई पनि समय दिने नदिने होइन।
1: भनेको चाहिँ जुन सब्जेक्ट चाहिँ त्यो स्टुडेन्टको लागि गाह्रो लाग्छ त्यो सब्जेक्ट फेरि अर्कोलाई सजिलो लाग्न सक्छ होइन,
0: लाग्न सक्छ यस होइन, तर मैले के भन्छु भन्दाखेरि हरेक स्टुडेन्टको कुनै न कुनै सब्जेक्टमा विक हुन्छ कि, कोही सब्जेक्ट कोही विद्यार्थीहरू चाहिँ अब ल्याङ्ग्वेजमा अब इङ्ग्लिसमा एकदम राम्रो हुन्छन् होइन, चाइनिजमा एकदम विक हुन्छन् अनि म्याथमा एकदम विक हुन्छन्, उनीहरूले चाहिँ त्यही अनुसार चाहिँ समय त के गर्नु पऱ्यो भन्दाखेरि म्याथमा र चाइनिजमा बढी समय दिनु पऱ्यो कि। कोही विद्यार्थी फेरि चाइनिजमा एकदम राम्रो हुन्छ होइन, अब अहिले त नन चाइनिजहरू पनि चाइनिज भाषामा एकदम राम्रो हुन थालिसक्यो, कोही कोही फेरि इङ्ग्लिसमा राम्रो हुन्छ विक हुन्छ कि उनीहरू, उनीहरू विकमा उनीहरू त्यो विषयमा बढी समय दिनु पऱ्यो कि होइन, त्यो बरु चाहिँ त्यहाँ अब त्यो कुन चाहिँ एरियामा अब इङ्ग्लिसको ल्याङ्ग्वेजको त अब धेरै एरिया हुन्छ, स्पिकिङ हुन्छ, रिडिङ हुन्छ, लिसनिङ हुन्छ, राइटिङ हुन्छ नि, जुन एरियामा आफू विक छ नि त्यो एरियामा बढी काम गर्नु पऱ्यो कि होइन, र सानैदेखि नै प्यारेन्टहरूले यो कुरा गाइड गर्नु पऱ्यो, र सेकेन्डरी लेभलमा गइसकेपछि पनि विद्यार्थीले यो कुरा बुझ्नु पऱ्यो कि म विक भएको जुन सब्जेक्ट छ त्यो सब्जेक्टमा बढी टाइम दिन्छु अनि बढी टाइम दिएर म यसलाई चाहिँ सकेसम्म म्यानेज गर्छु र यसलाई चाहिँ म पास गर्छु भन्ने ढङ्गले चाहिँ बुझ्यो भने विद्यार्थीले त्यो अनुसार प्लानिङ गर्यो भने टाइम टेबल बनाएर काम गर्यो भने चाहिँ मलाई लाग्छ धेरै विद्यार्थी एकदम चाहिँ राम्रोसँग चाहिँ सक्सेस हुन सक्छन् भन्ने मलाई लाग्छ होइन। यो टाइम टेबल कुरा एकदम इम्पोर्टेन्ट कुरा भयो। अर्को कुरा के छ भन्दाखेरि अब सेकेन्डरी स्कुलमा जानु बित्तिकै अलिकति प्यारेन्टहरूले पनि अब सकेसम्म आफ्नो छोराछोरी अलिक ठुलो भइसक्यो अब त हुर्किसक्यो भन्ने पनि हुन्छ होइन, अनि त्यस्तो भएपछि के हुन्छ भने प्यारेन्टले चाहिँ विद्यार्थीहरूलाई आफ्नो छोराछोरीलाई चाहिँ अब राम्रोसँग मनिर नगर्ने होइन, उनीहरूले कहाँ गइरहेछन् के गरिरहेछन् जहाँ गए नि भइहाल्छ हुर्किसक्यो ठुलो भइसक्यो भन्ने खालको हुन्छ नि, त्यो चाहिँ अलिकति त्यहीमा ध्यान दिनुपर्छ भन्ने लाग्छ एउटा कुरा है। अनि अर्को कुरा चाहिँ विद्यार्थीहरूले पनि अब बच्चाहरूले पनि अब सेकेन्डरीमा जानु बित्तिकै म त एकदम ठुलो भइसक्यो हो मलाई प्यारेन्टले धेरै वास्ता गर्न छाडेँ अब मैले जे गरेन हुन्छ भन्ने खालको मेन्टालिटी डेभलप गरेको जस्तो मैले देख्छु कि। सेकेन्डरीमा विशेष गरिकन सेकेन्डरी टूतिर जाँदाखेरि धेरै विद्यार्थीहरूको त्यस्तो खालको चाहिँ हामीले एटिट्युड हामीले देख्छौँ होइन, त्यो शैली हुन्छ नि त्यो देख्छौँ। मलाई के लाग्छ भने विद्यार्थीहरूले अब यो रेडियो कार्यक्रम त अब सायद यङ विद्यार्थीहरूले धेरैले सुन्दैनन् होइन, तर प्यारेन्ट मार्फत चाहिँ म एउटा मेसेज चाहिँ के डेलिभर गर्न चाहन्छु भन्दाखेरि विद्यार्थीहरूले 18 वर्ष मुनि हुँदासम्म हङकङको केसमा कहिले पनि चाहिँ म एकदम चाहिँ प्यारेन्टहरूको र टिचरको चाहिँ उसबाट नजरबाट म टाढा बस्नुपर्छ, टाढा जे आफूले जे पाए त्यही गर्न पाउनुपर्छ भन्ने ढङ्गले सोच्नु हुँदैन भन्छु म उनीहरूलाई चाहिँ, किनकि अब प्यारेन्टले साह्रै जिम्मा लिएको हुन्छ चाहिँ होइन, स्कुलको पनि अब हामीले अब कुनै कुनै टुरमा लानु पऱ्यो भने पनि 18 वर्ष मुनिका सबै विद्यार्थीहरूको हकमा चाहिँ प्यारेन्टले साइन नगरेसम्म हामीले उनीहरूलाई कहीँ लानै मिल्दैन। यहाँको नियम थियो नि त, कुनै एक्टिभिटी गराउनु पऱ्यो स्पोर्ट्स डेको होइन, अब उसो प्यारेन्टले चाहिँ अब मेरो नानीलाई यो यो स्पोर्ट्समा सहभागी नराई नगराई भन्न पाउने अधिकार छ त्यहाँ होइन। अब कुनै अब एक्टिभिटीहरू छ नि अब होइन स्कुलभित्रै पनि अब त्यस्तै खालको एक्टिभिटीहरू छ, एक्स्ट्रा एक्टिभिटीहरू बाहिरको मान्छेहरू आउने त्यहाँ टक दिने प्रोग्राम छ, त्यहाँ प्यारेन्टले चाहिँ साइन गर्नुपर्ने हुन्छ। अब स्कुल आवर भन्दा एक्स्ट्रा आवर स्कुलमा राख्नु पऱ्यो, प्यारेन्टको चाहिँ अनुमति चाहिन्छ, हरेक कुरामा प्यारेन्टको अनुमति नभइकन हुँदै हुँदैन। भनेको के हो त भन्दाखेरि सेकेन्डरी स्कुलमा 18 वर्ष नपुग्नुसम्म छ नि उनीहरू कम्प्लिटली अन्डर प्यारेन्टको चाहिँ उसमा छन्, गार्जियनसिपमा छन् नि त होइन। त्यस्तै चाहिँ स्कुलभित्रको कुरा छ नि, स्कुलभित्र चाहिँ टिचरहरूको चाहिँ उनी मोनिटरिङमा अब्जर्भेसनमा विद्यार्थी हुनुपर्छ क्या, त्यहाँ उनीहरूले कहिले पनि चाहिँ म टिचरभन्दा म डिफ्रेन्ट हो म उसँग चाहिँ जे गर्दैन हुन्छ भन्ने ढङ्गले सोच्नु हुँदैन होइन। र मैले चाहिँ अब अर्को कुरा के चाहिँ यहाँ चाहिँ अलिकति स्ट्रेस गर्न चाहन्छु भन्दाखेरि विद्यार्थीहरू जति चाहिँ हम्बल हुन्छन् नि त्यति नै राम्रो,

0: जति उनीहरू हम्बल खालको चाहिँ आचरण चाहिँ स्कुलमा प्रदर्शन गर्छन् उनीहरूलाई त्यति नै राम्रो हो, एउटा कुरा. अर्को कुरा चाहिँ विद्यार्थीहरू सकेसम्म स्कुलमा सधैँभरि एक्टिभ हुनुपर्छ. स्कुलमा चाहिँ स्पोर्ट्स एक्टिभिटी हुन्छ, डान्स एक्टिभिटीहरू हुन्छ, एक्स्ट्रा करिकुलर अरू अरू खालको एक्टिभिटी हुन्छ नि. सकेसम्म धेरै एक्टिभिटीमा इङ्गेज हुने, टिचरहरूको हेल्पर बन्ने, एक्टिभिटीहरूमा हेल्पर साइन अप गर्ने, होइन. त्यो गर्दाखेरि के हुन्छ भन्दा टिचरहरूको नजरमा चाहिँ आफू चाहिँ अब विद्यार्थी राम्रो हुन्छ क्या त्यो, होइन. र अब त्यो राम्रो विद्यार्थीहरूको लागि चाहिँ सधैँभरि टिचरहरूले एक्स्ट्रा चाहिँ केही प्रिपेयर गरेर हुन्छ, सल्लाह सुझाव प्रिपेयर चाहिँ दिइरह हुन्छ, उनीहरूलाई लिङ्कहरू क्रिएट गरिदिएर हुन्छ, के अपर्च्युनिटी आइरह हुन्छ, होइन. जस्तो मैले अस्ति भर्खर मात्रै मैले मैले पढाउने मेरो विद्यार्थीहरूलाई मैले फ्रीमा चाइना टुर पठाइदिएँ कि. मलाई साथीले मलाई अफर दियो. मलाई अब जुन विद्यार्थीहरू मलाई राम्रो लाग्थ्यो मैले उनीहरूलाई चाहिँ लिङ्क भन्दै अनि उनीहरूलाई भनेपछि उनीहरू मजाले फ्रीमा चाइना टुर गरेर फर्केर आयो दुई दिनको, होइन. भनेको त अन्त टिचरको एक सारा लिङ्क हुन्छ नि, त्यो सबै त्यही विद्यार्थीले युज गर्न पाउँछ क्या त्यो नजिकको चाहिँ कम्युनिकेसन हुनु पऱ्यो, नजिकको एकदम हम्बल हुनु पऱ्यो, टिचरलाई चाहिँ अलिकति त्यहाँ सहयोग गर्नु पऱ्यो, क्लासरुममा डिसिप्लिन म्यानेज गर्नेदेखि लिएर त्यहाँ सरसफाइ म्यानेज गर्ने कुरादेखि लिएर धेरै कुरा हुन्छ नि क्लासरुममा, होइन. त्यो सबै कुरामा चाहिँ विद्यार्थीहरूले चाहिँ एकदम एक्टिभली चाहिँ अलिकति हेल्प गर्ने, सपोर्ट गर्ने, होइन, त्यो काम गऱ्यो भने चाहिँ मलाई लाग्छ त्यो एकदम विद्यार्थीको लागि धेरै राम्रो हुन्छ. र त्यो हेबिट चाहिँ स्कुलमा मात्रै होइन कि, त्यो पछि पनि काम लाग्छ कि, त्यो सोसाइटी पनि काम लाग्छ त्यो, होइन, भन्ने चाहिँ मेरो यो सुझाव छ. यो चाहिँ यङ विद्यार्थीहरूलाई, ए सेकेन्डरी स्कुलकोलाई, होइन, मलाई लाग्छ अब तपाईँहरूको स्कुल सुरु हुँदैछ छिटै नै, केही दिनभित्रमै, होइन. अब यो
1: तपाईँ म एउटा फेरि कुरा के एड गर्न चाहेँ भने, सुन्न चाहेँ भने, जस्तो अब हाम्रो कति प्यारेन्ट्सहरू छ नि, मेरो छोराछोरीले चाहिँ एकदम पढेको छ, मैले भन्दा धेरै पढेको छ, उनीहरूले भनेको चाहिँ मैले मान्नुपर्छ भन्ने खालको कन्सेप्ट हुन्छ नि, त्यो तपाईँलाई कस्तो लाग्छ? जस्तो अब यो अर्को कुरा चाहिँ के छ भने, उनीहरूले चाहिँ मेरो छोराछोरीले पढोस्, उसले चाहिँ घरको काम गर्नु पर्दैन भन्ने खालको नि हुन्छ नि. त्यो
0: दुइटै कुरा गलत हो भन्छु म, होइन. पहिलो कुरा के हो त भन्दाखेरि, पढ्ने भनेको चाहिँ खालि भाषा र अनि त्यो नम्बर बुझ्ने मात्रै होइन नि त, पढ्ने भनेको त जीवन पनि हो नि त, होइन, जीवन हो नि त, लाइफ एक्सपिरियन्स पनि त पढाइ हो नि त. हामीले लेख्न आउँछ, तर मैले मेरो मम्मीलाई, जस्तो मेरो मम्मी अहिले 90 वर्ष पुग्नुभयो, होइन, मेरो मम्मीलाई लेख्न पढ्न आउँदैन, तर मैले मेरो मम्मीले चाहिँ पढेको छैन त्यस कारणले सी इज अलवेज रङ भनेर भन्न त भएन नि त, होइन. 90 वर्षको उमेरको मेरो आमाको अनुभव छ नि, लाइफको एक्सपिरियन्स मेरोभन्दा कैयौँ धेरै छ नि त,
1: एकदम,
0: होइन, मेरोभन्दा कैयौँ धेरै छ. उहाँले मभन्दा धेरै पुराना कुराहरू चाहिँ
1: देख्नुभएको
0: छ, होइन. जस्तो अहिले अहिले पनि म चाहिँ अब गाउँतिरको रुख बिरुवाको नामहरू सोध्नु पऱ्यो भने मैले आमालाई सोध्नुपर्छ कि, भनेको मसँग भन्दा धेरै नलेज आमासँग छ नि त त्यहाँको बारेमा त, होइन. गाउँको रुख बिरुवाको झारपातको नामहरू सोध्नु पऱ्यो भने मैले आमालाई सोध्नुपर्छ, मलाई आउँदैन. भनेको त के, मेरो आमाले नपढे भने त मेरो आमालाई थाहा रहेछ नि त, होइन. त्यस कारणले कहिले पनि प्यारेन्टहरूले पनि विद्यार्थीलाई त्यस्तो खालको आफ्नो छोराछोरीले त्यो फिल गर्न त्यसरी बुझ्न दिनु हुँदैन, होइन. दोस्रो कुरा, विद्यार्थीहरूले यो कुरा कार्यक्रम सुनिरहेका छन् भने उनीहरूले कहिले पनि प्यारेन्टलाई त्यसरी बुझ्नु हुँदैन. त्यो भनेको चाहिँ प्यारेन्टप्रति एकदमै इम्पोलाइट हुनु हो, होइन, अनग्रेटफुल हुनु हो, होइन. प्यारेन्टको एक्सपिरियन्सदेखि लिएर उनीहरूले चाहिँ अब हुन्छ नि, उनीहरूले जति कुरा सिकेका छन् नि, त्यो सारा कुरालाई इग्नोर गर्नु भनेको त्यो एकदम गलत हो भन्छु म, एउटा कुरा. अनि अर्को चाहिँ के अरे, प्रश्न के थियो तपाईँको?
1: मेरो प्रश्न चाहिँ घरको काम गर्न पढेको मान्छेले
0: घरको काम गर्नुहुन्न अथवा गराउनु जरुरी छैन भन्नु पनि गलत हो. म के भन्छु भने, जति धेरै मान्छेलाई इङ्गेज गराउनुहुन्छ नि, त्यो मान्छे त्यति नै एक्टिभ हुन्छ क्या, होइन.
1: उसकै लागि राम्रो हुन्छ,
0: उसकै लागि राम्रो हो क्या त्यो, एक्टिभ हुनु उसकै लागि राम्रो हो, होइन. जस्तो म कहिले पनि, म सानो हुँदाखेरि मैले चाहिँ घरको काम नगरेको भन्ने मेरो उदाहरण छैन कि, होइन. म चाहिँ प्राइमेरी पढ्दाखेरि पनि म चाहिँ घाँस काटेर हिँड्थेँ, बिहान बिहान म घाँस काटेर स्कुल जान्थेँ, बेलुकी आएर नि म घाँस काट्थेँ, होइन, अथवा म छुट्टीको बेलामा गाई चराउनु हिँड्थेँ गाउँमा, होइन. म त के भन्छु भने, गाउँको लाइफ छ नि बेस्ट, चाहिँ एजुकेसनको लाइफ पनि त्यही हो क्या त्यो. हामीले क्वालिटी एजुकेसन पाएनौँ त्यतिखेर, किनकि त्यतिखेरको समय नै त्यस्तो, पुस्तकहरू थिएन, इन्टरनेट थिएन, लाइब्रेरी थिएन, अहिले त छ नि त, होइन. त्यस कारणले म के भन्छु भने, नानीहरूलाई सकेसम्म बढी इङ्गेज गराउने, होइन, घरको काम गर्न सिकायो, उनीहरूलाई खाना पकाउनु सिकायो, भोलि एक्लै बस्नु पऱ्यो भने ऊ आफैले म्यानेज गर्छ नि त, होइन. हु नोज भोलि के हुन्छ, हामीलाई कसैलाई थाहा छैन. त्यो मात्रै होइन, कतिपय मान्छेले खाने कुरामा नै उसको चाहिँ प्यासन बढ्न सक्छ क्या, त्यहाँ उसले त्यहाँ भोलि चाहिँ के अरे कुकिङ ट्रेनिङ नगरिकन है उसले खाना बनाउन सिक्न सक्छ, मेसिनहरू चलाउन सिक्न सक्छ, होइन. त्यो त आवश्यक छ नि त, अहिलेको अब नयाँ नयाँ खाना पकाउने मेसिनहरू आएको छ, कफी बनाउने मेसिन आएको छ, होइन, अब अरू विभिन्न

प्रकारका खानाहरू पकाउने चाहिँ नयाँ नयाँ सामानहरू आएको छ नि त, भोलि उसले त्यही सिक्न सक्छ, उसको लाइफको लागि काम भयो, काम राम्रो भयो नि त. खाना पकाउन सिक्यो, उसको चाहिँ रिलेसनसिप पनि मान्छेहरूसँग राम्रो भयो, फ्यामिलीमा राम्रो भयो होइन, अनि उसले आफूले पनि लाइफ पनि इन्जोय गर्यो क्या होइन. जब ऊ चाहिँ खाना पकाउन थाल्छ नि, उसले नयाँ नयाँ टेस्टको खाना पकाउन थाल्छ होइन, उसलाई त्यो आफूले टेस्ट गरे पनि मनपर्छ, उसले अरूलाई त्यही. मलाई एकजना साथी हुनुहुन्थ्यो, पहिला एकजना साथी हुनुहुन्थ्यो खाना पकाउन एकदम इन्ट्रेस्ट गर्ने, मलाई चाहिँ सधैँभरि नयाँ खाना पकायो क्या, अनि मलाई चाहिँ अनि टेस्ट गर्नु आउनु पऱ्यो भन्ने होइन. अनि हामी सारा चाहिँ उसका मान्छेहरू बसेर, हामी साथीहरू बसेर अनि हामी टेस्ट गर्दैनौँ क्या त्यो. अनि हामीले टेस्ट गरिदियो भने अनि उसलाई एकदम मजा आउने क्या त्यो होइन. भनेको चाहिँ उसको लाइफको उसको लागि पनि राम्रो, मेन्टल हेल्थको लागि रिलेसन त हुने नै भयो, तर उसको मेन्टल हेल्थ पनि राम्रो भयो क्या त्यो होइन. त्यस कारणले गर्दाखेरि घरमा काम गराउनु हुन्न भन्ने कन्सेप्ट जुन छ नि एकदम कम्प्लिटली रङ हो भन्छु म. नानीहरूलाई एकदम एङ्गेज गराउनुपर्छ, घरमा काम गराउनु सिक्नुपर्छ, उनीहरूलाई चाहिँ सिकाउनुपर्छ क्या. त्यो एक पार्ट अफ सिप हो नि त, चाहिने कुरा हो क्या, त एभ्रिडे चाहिने कुरा हो क्या होइन. त्यो भन्छु मलाई.

हङकङका महिलाहरूमा पाठेघरको मुखको क्यान्सर धेरै छ। सबै प्रकारका पाठेघरको मुखको क्यान्सर ह्युमेन प्यापिलोमा भाइरस नामक भाइरसको सङ्क्रमणले हुने गर्छ। एसपिभी सङ्क्रमण विशेष गरी यौनजन्य क्रियाकलापमा सक्रिय महिलाहरूमा हुन्छ। एसपिभी भएका महिलाहरूमा खासै लक्षण देखिँदैन र धेरै जसो आफै निको हुन्छ। तर कतिपय महिलाहरूमा असामान्य कोशिकाहरूको विकास भई क्यान्सर रोग हुन सक्छ। नियमित क्यान्सर जाँच र क्यान्सर पूर्वका परिवर्तनहरूको उपचारले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिन्छ।

हस्ताक्षर गर्नुअघि आफू स्वरोजगार हो वा अर्को कम्पनीमा कार्यरत हो भन्ने विषयमा प्रश्न पार्नुपर्छ। विभिन्न विषयहरू जस्तै रोजगारी सम्बन्धी सेवा सुविधाहरू रोजगारदाता र कामदार बीचको सहमतिमा मिलाइनुपर्छ। यदि रोजगारदाताले नै कामदारको स्टेटस सेल्फ इम्प्लोइड भनेर बनाइदिएमा कामदारले त्यसलाई इन्कार गर्न वा परिवर्तन गर्न सक्छन्। कामदारले पाउनुपर्ने सुविधाहरू नपाएमा कामदारहरूले श्रम विभागको हटलाइन नम्बर 2815220 मा फोन गर्न सक्नेछन्।

श्रोता साथीहरू, हामीले राखिरहेका छौँ मिठा मिठा गीत सङ्गीतहरू र केही कुराकानीहरू, विशेष गरी यो नयाँ एकाडेमिक इयरमा चाहिँ विद्यार्थी र प्यारेन्ट्सहरूले कसरी आफूलाई तयार राख्न सक्छन्, तयारीमा राख्न सक्छन् भन्ने बारेमा चाहिँ कुराकानी राखेका थियौँ। र अब नै म एउटा फेरि अर्को सानो जानकारी म दिन गइरहेको छु। अब आउने शनिबार हामीले हाम्रो रेडियो कार्यक्रम साप्ताहिक सन्देशको एउटा सानो प्रोग्राम राखेका छौँ र यो चाहिँ फर्स्ट एनुअल ग्यादरिङ एन्ड अडियन्स मिटिङ अफ साप्ताहिक सन्देश रेडियो प्रोग्राम कम तिज सेलिब्रेसन भनेर हामीले यो इभेन्ट राखेका छौँ र यो चाहिँ अगस्तको 29 मा हुन गइरहेको छ।

बेलुका 6 बजेदेखि साँझ 6 बजेदेखि 10 बजेसम्म र हामीले यो कार्यक्रममा चाहिँ विशेष गरी हाम्रो रेडियोमा आउनुभएका पाहुनाहरू जो चाहिँ हाम्रो इन्टरभ्यूको लागि आउनुभएको थियो उहाँहरूलाई विशेष हामीले इन्भाइट गरेका छौँ। र हाम्रो श्रोताहरू पनि हुनुहुन्छ र हामीसँग जोइन हुन चाहनुहुन्छ भने हजुरहरूलाई पनि वेलकम छ। र यो प्रोग्राम चाहिँ हामीले जोर्डनमा रहेको एभरेस्ट रेस्टुरेन्ट अनि एन्ड बारमा गर्न गइरहेका छौँ। एभरेस्ट रेस्टुरेन्ट एन्ड बार चाहिँ अब हामी नेपालीहरूले चिनेकै रेस्टुरेन्ट हो, चिन्नुहुन्छ होला सबैजनाले। र 6 बजेदेखि 10 बजेसम्म हाम्रो यो कार्यक्रम रहनेछ र विशेष गरी हामीले चाहिँ यो प्रोग्राम राख्नुको कारण चाहिँ अब हाम्रो भेटघाट अनि हाम्रो प्रोग्राम चाहिँ अब कस्तो लाग्छ भन्ने सेयरिङ पनि अब सुन्नको लागि हो। र मैले भनिहालेँ तपाईँहरू पनि आउन इच्छुक हुनुहुन्छ र फुर्सद छ भने चाहिँ कृपया आउनु होला, हामी त्यहाँ नै भेटघाट गरौँला। अनि र मैले भनिहालेँ हाम्रो टाइम चाहिँ फेरि रिपिट गर्न चाहे 6 बजेदेखि 10 बजेसम्म हामी धेरै लामो कार्यक्रम पनि गर्दैनौँ र खानपान हुनेछ, साथमा हामी तिज भनेपछि अब तिजको सेलिब्रेसन पनि अब अलिअलि गर्ने प्लान हो हाम्रो। र तिज चाहिँ अब भन्न त अब हिन्दूहरूको मात्रै भनेर भन्छन् तर अब तिज भनेको चाहिँ एउटा हाम्रो हामीले एउटा नाम मात्रै दिएको हो, यो चाहिँ भेटघाट गर्ने मौकाको रूपमा हामी लिन्छौँ र रमाइलो गर्ने मौकाको रूपमा लिन्छौँ। र फेरि पनि तपाईँ सबैजनालाई चाहिँ स्वागत छ र हामीलाई यदि तपाईँहरू आउन चाहनुहुन्छ भने चाहिँ हामीलाई सम्पर्क गर्नुभयो भने अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई। र यो जानकारी चाहिँ तपाईँहरूका माझमा राख्यौँ र अब फेरि अर्को साङ्गीतिक कोसेली तपाईँहरूका लागि राख्न चाहन्छौँ।

वर्किङ फ्यामिली अलावेन्स स्किम WFA मा आवेदन खुल्ला भएको छ। परिवारको सदस्य सङ्ख्याका आधारमा आवेदन दिनुपर्ने भएकाले परिवारका सबै सदस्यहरू हङकङका बासिन्दा हुनुपर्नेछ। एकल परिवार सहित परिवारको सङ्ख्या, काम गर्ने अवधि, आमदानी र सम्पत्ति सम्बन्धी शर्तहरू पुरा गर्ने परिवारहरूले एलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। आवेदकहरूले पूर्णकालीन तथा अल्पकालीन काम गर्ने अवधिबारे आफ्नो आवेदनमा उल्लेख गर्न सक्नेछन्। यस स्किम अन्तर्गत काम गर्ने परिवारका सम्पूर्ण सदस्यहरूको काम अवधि अर्थात् सम्पूर्ण घण्टा जोडिन्छ। कुनै पनि परिवारले महिनामा जम्मा 144 घण्टा अवधि मात्रै काम गर्ने गरेको छ भने आधारभूत भत्ता वा बेसिक अलावेन्स प्राप्त गर्न सक्नेछन्। यदि काम गर्ने मासिक अवधि 168 घण्टाभन्दा बढी छ भने मध्यम भत्ता वा मिडियम

0: अलावेन्सको लागि आवेदन गर्न सक्नेछन् र परिवारमा महिनामा कम्तीमा 192 घन्टा वा सोभन्दा बढी अवधि काम गर्ने छन् भने उच्च भत्ता वा हायर अलावेन्सको लागि आवेदन गर्न सक्नेछन्। कुनै पनि परिवारको जम्मा आम्दानीको स्वरूप हेरी आवेदक परिवारहरूलाई पूर्ण भत्ता, फुल अलावेन्स वा आधा भत्ता, हाफ अलावेन्स वा एक चौथाई भत्ता, क्वार्टर अलावेन्स उपलब्ध गराइनेछ। यो वर्षको अप्रिल महिनादेखि भत्ता 15% बढाएको छ, जस अनुसार उच्च भत्ता $1610, मध्यम भत्ता $1380 र आधारभूत भत्ता $1150 भएको छ र त्यसका साथै बच्चाले पनि छुट्टै भत्ता प्राप्त गर्न सक्नेछन्। एक योग्य बच्चाको पूर्ण भत्ता $1610 रहेको छ। सिएसएसए प्राप्त गरिरहेका परिवारहरूले वर्किङ फ्यामिली एलावेन्स पाउने छैनन्। वर्किङ फ्यामिली एलावेन्सको आवेदन गर्न आवश्यक पर्ने आम्दानी तह, सम्पत्तिको आकार लगायत अन्य योग्यता शर्तहरूबारे थप जानकारी चाहिएमा कृपया WFAको वेबसाइट www.wfa.gov.sk भिजिट गर्नुहोस् वा 2558300 फोन गर्नुहोस्।
1: श्रोता साथीहरू, सुन्दै हुनुहुन्छ नेपाली भाषाको रेडियो कार्यक्रम साप्ताहिक सन्देश र आज हामी यस रेडियो कार्यक्रमको अन्तिमतर्फ लागिसकेका छौँ र यस रेडियो कार्यक्रम साप्ताहिक सन्देशलाई हङकङ सरकारको होम अफेयर्स डिपार्टमेन्टले प्रायोजन गरेको हो र यदि तपाईँहरू यस रेडियो कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू सुन्न चाहनुहुन्छ, सुनाउन चाहनुहुन्छ, आफ्ना कुराहरू हामीसँग सेयर गर्न चाहनुहुन्छ, आफ्ना साथीभाइ इष्टमित्र परिवारहरूलाई सम्झिन चाहनुहुन्छ भने हामीसँग पत्रचार गर्न सक्नुहुन्छ। पत्रचार गर्नको लागि ठेगाना छ साप्ताहिक सन्देश रेडियो 3 रेडियो टेलिभिजन हङकङ, पोस्ट बक्स नम्बर 70200 र हामीलाई पत्रचार गर्न नभुल्नुहोला भन्दै आजको अन्तिम सङ्ग तपाईँहरूका लागि राख्दै हामी भने बिदा चाहन्छौँ। हस्त, गुड बाई। Stay.